एक पटक सेवा करने घर का अवश्य दिन भर हस्त धन्यवाद।

谐音就是不是那个沙沙克吧。

विकास और प्रतिष्ठा नभएको प्रति मन्त्रीले गम्भीर ध्यानमा प्रशंसा गर्नुभएको छ। उद्योग मन्त्री गौरी कुमारी यादवले हिजो संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उद्योग तथा कर्मचारी तन्त्रका ग्रामीण

सुधार्थ नचाइने भन्दै हाल संचालनमा रहेका अध्ययनमा उठाएका सुधार्थ समाज

सरकारले आफ्नो कुटनीतिक पहल अगाडि बढाइ रहँदा हामीले पनि संसदीय कुटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय शुरू गर्नुपर्ने छ। यस सम्बन्धित संसदमा चाहिँ एउटा प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गर्नु, हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रीन क्लाइमेट फन्ड जीसीएफमा विशेष र समाज वित्तीय पहुँच सुनिश्चित गर्न साउथ साउथ कोअपरेसन अर्थात् मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदान प्रदानलाई अघि बढाउनु, सीमा पार प्रहारी चेतावनी तथा विपद पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायु जन्य हानि र क्षतिको संवेदनका लागि फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज एफआरएलडीबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गर्नु, यसको

0: nuestra promotora, Sandra Sandra Fresca y Fusay, habla con tu formación de Inbox. Y lo que cuesta es una nueva pared, Sandra Miran para la Inbox. Vamos a dejar a Morgan para dejar la resurrección para que se lleve a la Inbox. Sandra
1: आजको राइस्टरको छटको सुरु गर्नुहुन्छ त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ.
2: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँचा फाट्ने वा कहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्.
1: ल, पहिलोका पनि लक्षण हुन्छन् न भनेको. हामीले त पहिलो स्तरको लिइरहेको सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है.
2: पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुस सुक्ने वा घमेलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
1: पहिलो जाने सङ्केत थाहा पाए के गर्नु? वर्षाको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ.
1: घरका सामान निकाल्नु पर्यो, यत्तिकै लिइहाल्नु.
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकालेतर्फ लानु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अर्मल गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ.
1: हो, मैले भनेको कुरा सही हो. ज्यान बाँचेको छ, ज्यानै नभए कि

0: Utah. Medicare will not. There will be medical tax purposes and unnecessary to add this pending payment.
1: This is the summer, you see, huh? But that is the summer. I
0: will see if I have a reason. हामीले त्यहाँको प्रमाणपत्र प्रतिनिधि समूह सहकारी तथा कृषि फार्मको प्रमाणपत्र प्रतिनिधि समूह सहकारीको निर्णय प्रतिनिधि अति विपन्न मुक्त भूमिया मुक्त बङ्गाली तथा द्वन्द्वी कृषकहरू
1: समूह सहकारी तथा कृषि फार्मको प्रमाणपत्रको प्रतिनिधि समूह सहकारीको निर्णय प्रतिनिधि
0: नगरपालिका नगर कार्यपालिकाको कार्यालय पाँच गरी वर्गीय

समाचार विस्तारमा बाँसगरीमा पालिकाचार मतदातामा प्रतिपक्षी प्रभारी पदावितको लागि वडा स्तरीय राहत संकलन गरिएको छ। मतदाता टिमहरू बालकुमारी चौधरीको अनुमानमा गरिएको अभियानबाट 18,955 नगद 8 क्विन्टल 30 किलो चामल 16 किलो गहुँ 21 किलो दाल निर्धारण गर्नु संकलन गरिएको छ। राहत संकलनमा वर्ग संस्था स्थानीय नागरिक स्वस्फूर्त रूपमा सहयोग गरेका छन्। संकलित राहत सामग्री तथा रकम वडा कार्यालय मार्फत प्रतिपक्षी बाढी प्रभावित नागरिकको सेवाका लागि उपलब्ध गराउने वर्खर बालकुमारी चौधरीले जानकारी दिनुभएको छ। यसैबीच आज हिजै बाँसगरी नगरपालिका वडा नम्बर 5 बाँसगरी गाउँका स्थानीयवासीले राहत सामग्री संकलन गरेका छन्। वर्खर नैना चौधरीका अनुसार संकलनका क्रममा कुल 688 किलो चामल 12 किलो दाल 4 किलो नुन र 20,395 रुपियाँ नगद प्राप्त भएको छ। स्थानीयवासीबाट सन्तुलित उत्तर नगद तथा खाद्यान्न बाढी प्रभावितको उद्धार राहतका पुनस्थापनाका लागि वडा कार्यालयमा हस्तान्तरण गरिने वर्ग चौधरीले जानकारी दिनुभयो। बाँसगरी नगरपालिकामा रहेका सरकारी संस्थाहरूका पदाधिकारी व्यवस्थापक तथा कर्मचारीहरूका लागि एक दिने अन्तर्क्रिया तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ। बाँसगरी नगरपालिकाको नगर स्तरीय सहकारी सन्धानको समन्वय बाँसगरी नगरपालिका र बल्दिया जिल्ला सहकारी संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष नवराजकारको अध्यक्षता तथा बाँसगरी नगरपालिकाका नगर प्रमुख हरबहादुर खड्काको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई समारोह

0: समयमै थुम्नुको उदाहरणमा विद्यार्थीका लागि सिकाइ मैत्री पढाइ पनि अपनाइएको छ। पढाइ नामक कपी कलम र किताब प्राप्ति व्यवस्था छ। विद्यालयबाट घर फर्केपछि बालबालिक छोरा र पोसाक व्यवस्थित रूपमा राख्ने तथा पढाइसँगै अतिरिक्त विद्यार्थीहरू पढ्ने गरेका छन्। यसरी घरमा नियमित पढ्ने बानी नभए पनि पढाइ पुनः बनाएपछि बाल बालिकाको पढ्ने बानी विकास भएको अभिभावक गङ्गा चौधरी र सन्देश खसेला बताउनुहुन्छ।
1: Thank you.

0: विद्यार्थी को शिकायत के उद्देश्य सुधार करने उद्देश्य लिए बाल कल्याण आधारित विद्यालय के अभिभावक संग समन्वय करे पश्चिम फार्मेसी पढ़ने पाठ्यक्रम बनाने परियोजना व्यवस्था गरिएको हो। यससँगै अभिभावकले बाल बालिकाको पढाइमा समेत चासो दिन थालेको बताउनुहुन्छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरक्षित मित्र। अभिभावकले घरको कुरालाई पढाइका लागि छुट्याएपछि बाल बालिका पनि त्यही वातावरणमा नियमित पढ्ने अभ्यस्त हुने गएको बताउनुहुन्छ विद्यार्थी मनित चन्द्रका साथी। यस वर्ष बाल कल्याण आधारभूत विद्यालयमा 174 विद्यार्थीहरू अध्ययनरत छन्। पढाइ प्रणाली बाल बालिकामा नियमित कार्य गरेर पढ्ने पानीको विकासमा शैक्षिक समाजको सुरक्षा तथा व्यक्तिगत सफाइमा समेत सुधार आएको छ। पढाइ प्रणालीको अभ्यासले बाल बालिकामा पढाइ प्रति रुचि पढ्नुका साथै सिकाइ स्तरमा समेत सुधार आएको बताउनुहुन्छ विद्यालयका प्रधान अध्यापक कर्सिङ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पूर्णिमा विद्यालय र अभिभावकको सहकार्यमा गरिएको पढाइ पूर्वाभ्यास प्रभावकारी देखिएको छ। यस्ता अभ्यासलाई स्थानीय सरकारले आफ्नो माध्यमका सबै सामुदायिक विद्यालयको सेवा क्षेत्रमा विस्तार गर्न सके विद्यालयमा मात्र नपरि घरमै पनि पढ्ने वातावरण निर्माण गरी विद्यार्थीको सिकाइ गुणस्तर सुधार्न थप सहयोग पुग्ने देखिन्छ।
1: जिल्लामा पछिल्लो 3 वर्षमा करिब 36,000 जनाले नागरिक बनाएका छन्। जिल्ला प्रशासन कार्यालय बर्दियाबाट 3 वर्षमा 35,887 जनाले नागरिकता पाएका हुन्। गत आर्थिक वर्ष 2082-83 मात्र 12,312 जनाले नागरिकता

समाचार

साथी छोटा और साथी का जन्मदिन था।

0: हुन्छु। फेरि अर्को उपयोगी विषय लिएर भेटौँला ल, बाई।
1: कार्यक्रम बीबीसी मिडिया एक्सन र पान इन्टरनेसनलको सहयोगमा रेडियो फिल्मकारालाई रेडियो गुण्डाले स्वतन्त्र रूपमा उत्पादन गरेका हुन्।
2: मानव व्यजीकरण पत्रको अभियान रोकथामले रोजगारी पढाइ र कमाईको योग देखाइ मानिसलाई देशविकरण र असार पसार गर्ने घटनाहरू दिनदिनै बढ्दैछन्। तसर्थ यात्रा र आन्तर्जातिका केही जानकारी हुन्छ भने विश्वसनीय र आधिकारिक जानकारीको मात्रै विश्वास गर्नुहोस्। आफ्ना कागजात सुरक्षित राख्नुहोस् र कुनै शङ्का लागेमा तुरन्त नजिकैको सुरक्षाकर्मीलाई जानकारी दिनुहोस्। आपतकालीन अवस्थामा कहाँ कल गर्ने? नेपाल प्रहरी 1100 वा 1113 मानव व्यजीकरण पत्रको ब्युरो 1177 तथा बाल हेल्पलाइन 5 9 8 कल गर्नुहोस्। हामी मिलेर मात्र रोक्न सक्छौ मानव व्यजीकरणको जाल। साथै युनेस्को र ट्रान्स इन्टरनेसनल नेपालको साझेदारीमा जिल्ला प्रशासन

Thank you.

अस्पताल प्रणाली शाखा 545 मा छोडी सम्पर्क

Thank you.

Thank you.

Thank you.

ചോദിക്കുന്നു.

Thank you.

si se han puesto en la mesa, a su puta la que pasa.

I'm not sure.

Thank you.

Thank you.

Thank you.

0: বাইরে নারীদের কম করলাম আমি শুধু বলছেন প্রকৃতি আমি নারীদের মাত্র শুধু পানি বসানো পর্ব ভয় মিশিয়ে ভন্নবাদ
1: अनि सर्पको प्रकारबाट जोगिन घर वरिपरि सफा राख्ने आँसपराल र दाउरा छिच्न जाँदा सचेत हुने भनेर मिस्के भन्नुभएन
0: भन्नुभयो नि मिस्के त घर वरिपरि फुलहरू पूर्णिमा चाँड समय या नदी जाँदामा मिसान सडक हुन सक्ने कुराले नचाले पनि भन्नुभएको थियो
1: सावधानी प्रकार सर्पको प्रकारबाट बस्न सकिन्छ सानो भापरलाई ज्यान जान सक्छ
2: সতর্কতা
3: অবলম্বন করো

ちゃんと、お世界中から、

Gracias.

संसारी कहाँ तयार भयो हो अरबहरू अनुसार गुरु नै थाए। म दिदी हाम्रो नेपालमा जैन त बडा दुष्कर बडा

त्यसो भनेर कहाँ हुन्छ?

0: சாயிப்
1: सुरक्षित समाज मान।

0: प्रोटीन बनाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष खटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुमपान सेवन नगरौ।
0: स्वस्थ रहौ।
2: सुखमय जीवन।

Thank you.

0: そしたら、うちゃの旅してるぞ。
1: レディオグマタ FM ドアラ、チャネリットザーリーサンデイス。

Thank you.

Всяк мега.

0: ஆகுமாய் வந்து சொல்லி
1: சாப்பிட்டு
0: சக்தி பண்ணி நான்

0: ఆరు ఎఫ్ఎం ద్వారా సన్నిహితులకి సంకీస్
1: కాదు.

0: Herzen hat, von der Weg aus, von der Smart nach aus, weil der Pass auf ihr gewissen
1: कार्यक्रम शैक्षिक सत्र 2082 मा उत्कृष्ट कक्षा पहिचान सब जितना भी विद्यार्थी तथा अग्नि अनुशासन और सबसे उत्कृष्ट विद्यार्थी को समय पुरस्कार देखेगा। एक अवसरमा जता माध्यमिक विद्यालय बरुवाका पूर्व प्राध्यापक वीरराज गैले ऊ कार्यालय सहयोगी धर्म बहादुर क्षेत्रीका विद्या समेत लेखेका कार्यक्रमका पर्सा पाहुना वरिष्ठ शिक्षा निर्देशक मन प्रसाद लेख्नु असीम कार्यक्रमले विद्यार्थीका शैक्षिक स्तर वृद्धि गर्नका सँग नामकरण गरेर अन्तर्निहित ज्ञान प्रति प्रचार गर्नका सहयोग पुग्न पठाइएकोबाट विद्यालयका प्रधानको नारायण प्रसाद शर्मा विद्यार्थी संस्था प्रतिस्पर्धाको भावना विकास प्रति सिकाइ प्रति वृद्धिकरण तथा सम्मान

मलाई एकपटक सेवा गर्दै लोकावश्य दिनुभन्दा हस्त धन्यवाद।

Es por la, pero son todas las

0: चुनाव भरोसा को संगर नगर पालिका तीन यदुकाह को इलाका प्रहरी कार्यालय का इंस्पेक्टर रामचंद्र घिमिरे को कुरा
1: कसैले फोटो मार्दैन, कसैले प्रेसर गरेन, कसैले तिम्रो चाहिँ तस्विर पठाइदिनु भन्दै

0: a nuestra gente la débil.
1: Thank you.

Thank you.

0: तैयारी खाना जंक फूड तथा डिब्बा का खाना में सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फल फुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौ, सुखमय जीवन
2: बिताउँ।

0: प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानव अधिकार समितिले अदालतका फैसला शीघ्र र प्रभावकारी रूपमा कानूनी गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले फैसला कार्यान्वयनपूर्वक वर्तमान अवस्था बारे छलफल गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले निर्देशन दिएको हो। समिति सभापति समीक्षा बस्नेता
1: न्याय छिटो दिनु भनेको न्याय नदिनु सरकार हो भन्ने

interneti per aiuto sa, non c'è pure cari per che parte di nominati sa, per dare la quanti mi ho tutti i nini, da un libro da in casa, o per la taxi ran da hato, da pa con le trito ma gatti cari per la massa, se sono da poco, sa passa sa c'è brucia. Fatti prati sa per il buco, lì che corri, tira, sa ma, sa per lì che sa sa per, sa mi tira prati per il paio, pa le tima, cari per le massa, c'è poco in lei, di ecotio. सत्तर को राजविराज स्थित प्रचंड नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहर एक महिला ने शिशुलाई जन्म दिएको घटना सामाजिक सञ्जाल में सार्वजनिक भएपछि स्वास्थ्य मंत्रालय ने अस्पताल संग स्पष्टीकरण गरेको छ। स्वास्थ्य मंत्री निशा मेहताले सामाजिक सञ्जाल पर चोसो अस्पताल संग स्पष्टीकरण माग गरेको जानकारी गराउनु भएको छ। अस्पताल ने पनि दोषीमाथि कार्यवाही हुने जनाएको छ। जुम्ला स्थित खाद्य व्यवस्था तथा व्यापार कंपनी लिमिटेड ने गत आर्थिक वर्ष में जुम्ला का आठ स्थानीय तह का 904 जनालाई जन्म र मृत्यु को समय में दीने 30 किलो चामल प्रदान गरेको छ। जन्मतर्फ 558 मृत्युतर्फ 346 जनालाई अनुदान चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कंपनी शाखा कार्यालय जुम्ला का प्रमुख मनोज जोशी ने सीआईएलआई बताउनुभयो।

आत्मबाट विश्वको बनाउनु भएको छ, जसबाट आत्मा राखानको बारेमा आएर गरेर प्रोत्साहन गरेको छ। यदि तपाईँलाई नैराश्यता यसलाई सोचाएमा नजिकको विश्वासी पात्र जानकारी दिनुहोस्। अहिले भविष्यमा आएको बारेले गर्दा मानिसहरूमा निराशाको भावमा पर्न सक्छ। विश्वासी हो सेवा र सूचनाका लागि नजिकको स्वास्थ्य संस्था वा परामर्शदाता पैसा नारा दिन नम्बर 1166 फोन गरेर सेवा र सुझाव दिन सक्नुहुन्छ।

0: चाहता है सत्तावीस चालीस अमेरिकी डॉलर नोट आता है प्रधानमंत्री मंत्री परिषद कार्यालय जानकारी दिए साझा खबर में अब विशेष श्रृंखला मिलीजुली नेपाली
1: गाड़ी प्रभावित तपाईको गाउँठाउँको विद्यालय खुल्यो कि छैन बिदुर नगरपालिका नुवाकोटले भने बालिका कारण विद्यालयमा क्षति पुगेपछि पढ़ाई हुन नसकेका बाल बालिकाको पठन पाठन शुरू गर्ने तयारी गरेको छ।
2: विद्यार्थीहरूलाई ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाएपछि विद्यालयमा पढ्न पाउनुहुन्छ। उहाँदेखि चाहिँ निरन्तरताको लागि उहाँहरूलाई अवसर सुनिश्चित हुन्छ। आफ्नो पहिला पढिरहेको विद्यालय जहाँ छ त्यो विद्यालयको पढ्न सफल गर्नुहुन्छ। उहाँले पनि कोर्डिनेसन गरिदिनुहुन्छ। यदि त्यो सरकारबाट भएन भने हामी नगरपालिकासम्म पनि तपाईँ समन्वय गर्न सक्नुहुन्छ।
1: उहाँ हुनुहुन्थ्यो बिदुर नगरपालिकाका शिक्षा अधिकृत नवराज सापकोटा। रसो बारीमा तपाईँको पनि थुप्रै अनुभव र भौगोलिक पक्कै होला। अब एकैछिन चाहिँ प्रचारतिकी सीता थापा मगरको कुरा सुनौ। नुवाकोट सभागारमा प्रभावितहरू नै मिलेर बनाएको अस्थायी आश्रय स्थलमा बस्दै आउनुभएकी सीता थापा मगर
3: आफ्नै गाउँघरका आफ्नै दाजुभाइ दिदीबहिनी अब सबै मिलेर बसेका छौँ। अलिक बेला पनि त मिल्नु पर्छ, तर यस्तो बेलामा त घर यहाँ चाहिँ समाज समन्वय गरेर मिलेर बस्ने नै सबभन्दा राम्रो हो। कसान मदन गरेर पनि के अरे त अब आफ्नो भएका साथमा सहर सम्पत्ति त अब घुमिसक्यो भने अब के त लागि चाहिँ कसान मदन गर्दै होइन अब गरेर के हुने हो। अब यो बेलामा नमिलेर अब एकजुट भएर नै अगाडि बढ्नुपर्छ। अब भएको कुरा सेयरिङ गर्ने हो। अब सबै कुरा घुमिसक्यो, जे आफूसँग भएको छ त्यही आफ्नो अब साथीलाई बाँधेर उसँग भएको आफूले लिने हो। हामीसँग त केही छैन, तर म यही एउटा यही लुगा लगाएर म आफै भागेको थिएँ। तपाईँ पनि हेर अब तपाईँ यही राहतमा आयो, तपाईँ पनि नलागिकन हामी भागेको छौँ। र म एउटा चेक गर्नु मात्रै मेरो त्यो दुईवटा बिल्डिङ थियो, एकपट्टि चाहिँ कस्मेटिक र कपडा अनि सिलाइ थियो भने अर्कोपट्टि चाहिँ गार्मेन्ट सिलाइको गार्मेन्ट पसल थियो। अनि मेरो चेक 7 रुपियाँ थियो, 7 रुपियाँ चेक पनि त्यो भाइ पनि भयो। हाम्रो सामानहरू चाहिँ धेरै

सञ्चालन गर्न रोक लगाइएको हो। अर्को सूचना नभएसम्म उक्त सडक बन्द रहनेछ।

0: समिति ने प्रभावित क्षेत्र में स्वास्थ्य सेवा को अवस्था जनशक्ति औषधि सामग्री को उपलब्धता व स्वास्थ्य जोखिम को अनुगमन करी आवश्यक पहल करने जनाएको छ।
1: तपाईं सामुदायिक श्रोतामा रेडियो सीआईएम नेटवर्क मध्य पारेको छ आजका खबर सुनिरहनु भएको छ। विनाशकारी बाढीले निम्त्याएको संकट समाधानका लागि संसद र संसदको भूमिका

Thank you.

0: सेवाहरूको पनि चिन्ता देखिन्छ।
1: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
0: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन।

छ त्यो तातो भयो भने एउटा सेन्टिमिटरमा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै सदरमुकामकटकमा भएको छ, यातायात प्रणालीबाट धेरै उमेर मात्रै त्यहाँ जान सकिन्छ। त्यस कारणले त्यो पहिलाको पुल रहेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यसै गरी अहिले चाहिँ पक्की पुलै छवटा भएको छ, हेलिमेट पुलहरू चाहिँ 10-15 भएको छ,

तक प्रणाली में जोड़ने कस्तो छ भने कतिपयको विद्यालय पार्टिसन विद्यार्थी भएछन् कतिपयको विद्यार्थी पार्टिसन विद्यालय महाविद्यालयहरू भएछन् तिनीहरूको कनेक्टिभिटी तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने

Grazie.

ਸਰਕਾਰੀ ਕੋਈ ਨਹੀਂ ਪਾਤੀ ਦੀ।

Thank you.

Thank you.

राष्ट्रपति नरेंद्र राजपक्ष को आदेश नंबर 25 में पता भएका एक कार्टुनिस्ट किशोरीलाई धम्की दिएको अभियोगमा दोषी ठहरे अदालतले गालागोडा अटी यहाँ सरकारी सन् 2018 जेल पठाएको थियो। तर एक वर्षमै राष्ट्रपति

विस्तृत प्रक्रियाबाट त्यसमा केही

Gracias.

Yeah, that's it.

Amen.

यदि तपाईँ एनटिसीको ग्राहक हुनुहुन्छ भने यो र अरू हजारौँ गीतहरू 24

0: छायामा स्वयं धेरै भयो हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा फाक्का र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौ,
0: स्वस्थ रहौ, सुखमय जीवन
2: सुरक्षा र आफ्नो निर्णयका कुरा बुझौ, सोधौ अनि खुलेर कुरा

Jesus is the Lord.